0: नमस्कार प्रेषित तो आप सुन रहे हैं हमारे विशेष रेडियो कार्यक्रम। आज के इस कार्यक्रम में हम तजिकिस्तान और भारत के बीच सांस्कृतिक सहयोग पर चर्चा करेंगे। तजिकिस्तान और भारत के संबंध प्राचीन मित्रता सजा सांस्कृतिक विरासत और पारस्परिक सम्मान पर आधारित है। हल्के वर्षों में दोनों देशों के बीच कला, संगीत, सिनेमा, शिक्षा, साहित्य और सांस्कृतिक धरोहर के संरक्षण के क्षेत्रों में सहयोग लगातार मजबूत हुआ है। इन प्रयासों ने दोनों देशों के जनता को एक दूसरे के सांस्कृतिक और परम्पराओं के और अधिक निकट लाने में महत्वपूर्ण भूमिका निभाई है। तजिकिस्तान गणराज्य और भारत गणराज्य के बीच सांस्कृतिक संबंधों का इतिहास प्राचीन है। दोनों देशों के बीच मित्रता पारस्परिक सम्मान और सजा सभ्यतागत मूल्यों पर आधारित संबंध आज भी लगातार मजबूत हो रहे हैं। समृद्ध इतिहास और सांस्कृतिक वाले ये दोनों देशों के कला, सांस्कृतिक और मानवीय सहयोग के विभिन्न क्षेत्रों में अपने संबंधों का विस्तार कर रहे हैं। तजिकिस्तान की स्वतंत्रता के बाद दोनों देशों के सांस्कृतिक संबंधों ने एक नया आयाम प्राप्त किया। इस अवधि में सांस्कृतिक शिक्षा और विज्ञान के क्षेत्र में उनके द्विपक्षीय समझौते पर हस्ताक्षर किए गए हैं, जिन्होंने सहयोग को नई गति प्रदान की। दोनों देशों के बीच तजिकिस्तान के सांस्कृतिक दिवस भारत में तथा भारत के सांस्कृतिक दिवस तजिकिस्तान के नियमित रूप से आयोजित किए जाते हैं। इन आयोजनों के दौरान संगीत कार्यक्रम, नृत्य प्रस्तुतियां, रंगमंच, फिल्म प्रदर्शनियां, लोक कला प्रदर्शनियां तथा साहित्य और सांस्कृतिक कार्यक्रम आयोजित किए जाते हैं। इन अवसरों पर दोनों देशों के लोग एक दूसरे की परंपराओं, रीति रिवाजों, संगीत, राष्ट्रीय वेशभूषा और सांस्कृतिक विरासत से परिचित होते हैं। एशियाई और यूरोप संस्थान तजिकिस्तान के राष्ट्रीय विज्ञान अकादमी के कर्मचारी मीर सईद रहमानोव कहते हैं कि देशों के बीच सहयोग लगातार बढ़ रहा है। उनका मानना है कि विज्ञान और शिक्षा के क्षेत्र में सहयोग का विकास समाज के प्रगति के लिए अत्यंत महत्वपूर्ण है।
1: तजिकिस्तान بعد از دریافت استقلالیت توانست در پرتوی همون سیاست های خردمندانه رهبریت دولتش
0: تجکستان افتاد تا پرابط کرنه که بعد اپنی دردشی اور بودیمان نرترتیف که نیتی که تحت دنیا که سبی دشو که ساد اپنی ویدشی سمندو که شروعات اور ویستر کرنه می سوال تا پرابط که یه پراکتر دیش که ویدش نیتی که ویخاس انتراشت استر پر اوز که ستاتی کو مضبوط کرنه اور ویدشی نویش کو ارکشید کرنه که لیا अत्यंत महत्वपूर्ण है। इस अवधि में तजिकिस्तान ने विभिन्न देशों के साथ आर्थिक, सांस्कृतिक, वैज्ञानिक और सुरक्षा क्षेत्रों में पारस्परिक रूप से लाभकारी सहयोग स्थापित किया। साथ ही इन संबंध में माध्यम से देश के अंतर्राष्ट्रीय मंच पर एक शांतिप्रिय पहलकर्ता और राष्ट्रभाग सहयोग का समर्थन राज्य के रूप में अपनी पहचान बनाई। उनके अनुसार वर्तमान समाप्त में विज्ञान और नवाचार किसी भी देश के विकास की प्रमुख नींद है। इसलिए वैज्ञानिक संस्थानों के बीच अनुभवों का आदान प्रदान, संयुक्त शोध परियोजनाओं का विस्तार और युवा वैज्ञानिकों के लिए नए अवसरों का निर्माण आवश्यक है। मीर सईद रहमानोव का कहना है कि घनिष्ठ सहयोग न केवल वैज्ञानिक उपलब्धियों को बढ़ाता है बल्कि क्षेत्रीय मित्रता और साझेदारी को भी मजबूत करते हैं। मीर सईद रहमानोव भारत और तजिकिस्तान के सांस्कृतिक क्षेत्र के बारे में कहते हैं कि दोनों देशों के बीच सांस्कृतिक संबंध अत्यंत महत्वपूर्ण है। उनके अनुसार सांस्कृतिक सहयोग का विस्तार भारत और तजिकिस्तान के लोगों के बीच मित्रता, आपसी समाज और नजदीकी को मजबूत कर सकता है। वे ये भी बताते हैं कि सांस्कृतिक अनुभवों का आदान प्रदान, संयुक्त कार्यक्रमों का आयोजन और नए पीढ़ी को एक दूसरे के सांस्कृतिक विरासत से परिचित करना सांस्कृतिक संबंधों के विकास के लिए एक मजबूत आधार प्रदान करता है। हल्के वर्षों में तजिकिस्तान कलाकारों ने भारत के अनेक अंतर्राष्ट्रीय सांस्कृतिक उत्सवों में भाग लेकर अपने राष्ट्रीय कला और संस्कृति का परिचय कराया है। वही भारतीय कलाकार भी तजिकिस्तान के विभिन्न सांस्कृतिक आयोजनों और अंतर्राष्ट्रीय महोत्सवों में भाग लेकर रहे हैं। इस प्रकार के सांस्कृतिक आदान प्रदान ने दोनों देशों के जनता के बीच मित्रता और आपसी समाज को और मजबूत किया है। فیلم به دوند شوک سانسکرت اکسایو که یک ماتوا پرکشیتر هی باریت یا فیلمه که یه درشاکون سی تاجکستان میاتیان دو لوکا پریارایی هی این فیلمونه که والا منوراجن هی نهی بلکی باریت یا سانسکرت اک پرامپارو ورسام جیک مولیوکو به تاجک درشاکو تاگا پا هنچان نیمه ماتوا پر بومی که نیبایی هی ساتی دوند دیش سانیوک دا فیلم نرمان فیلم هوتساومی باگداری ور فیلم ویششکیو که بیچ آنو باون که دن پردهان کو بیه برهوا دیرائه ہے سنگرالایون پستکالایون ارسانسک تک ویراسات کے سنراشن کے شیطر میں بیه دونو دیشو که بیچ سایوگ نیرارتار بارائه ہے ویششکیو که دن پردهان سنیوک دا پردرشان یوک آئیو جنتا تا ایتیا سیگور سانسک تک دا روحار کے سنرکشن سے جوری کر اکرام این سایوکو اور سشاکات بنی رئی ہے شکشا اور ویگیان کے کشیتر میں بے بارد اور تاجکستان کے بیچ دانیشت سایوک ہے تا جیگ چاتر بارتیا ویشدالیون میں آدیاین کر رئی ہے جبکی دونو دیشو کے ویدوان شودا کرتا اور سانسک تک ویششکیو وی بینن انتراشیا سمیلانو سنگوشتیو اور ش و ده پریوژنامه میل کارکاری کاریه. آچه تاجکستان اور بھارت کے سانسکرتک سامبانت کے والدی کاری کر اکرامو تاگا سیمید نہیں ہے سانسکرتک ہدنی تیکلا کرو کے دن پردہان سہیتیا کی انواد سانسکرتک پرتان اور سنیوک پروجنو کے مادیان سے ہے سایوگ لگتر ویسترد ہو رہا ہے سانسکرتک میترتا کے باشا ہے سنگید سہیتیا کلا اور سانسکرتک ویرسات کے مادیان سے تاجکستان اور بھارت کے جنتا ایک دوسرے کو بہتر دن سے سمجھ رہی ہے یوگ دونو دیشو کے بیچ منتری ویشواس اور دیدگا کالین سجداری کو مضبوط کرنے میں ماتوا پور بومی کا نبھارا ہے دونو دیشو کے نترتیو کے رجنیتیک اچھا شکید اور آپ سے سایو کے بھاونا کو دیکھتے ہوئے یہ اپیکشا کی جاتی ہے کہ آنے والے ورشوں میں تاجکستان اور بھارت کے سانسکرتک کا سمبند اور ادھک سدھرار ہوگے تھا دونو دیشو کے سمردھی سانسکرتک وراثت کو ویش استر پر نئے پہچان ملیں گے اسی کے ساتھ ہمارے آج کا کاریکرم یہی سماپت ہوتا ہے ہم آشا ہے کہ آج کے ایسا کاریکرم کے مادھیم سے آپ تاجکستان اور بھارت کے بیچ سانسکرتک سہیوگ تھا دونوں دیشوں کے مترتا کے بارے میں متو پور جانکاری پراپت کر سکے ہوگے ہمارے ساتھ جڑے رہنے کے لیے آپ کا ہردے دھنیہ واد پھر ملیں گے ایک نئے کاریکرم کے ساتھ نمسکار